0: लम्हे खूबसूरत बन जाए जब साथ हो एक खूबसूरत आवाज रेडियो अमन 88.4 का रख जहां मसीह की मालूमात और एंटरटेनमेंट सब कुछ आपके लिए।
1: खबर को द लोबुद मैदान भी यादा पार्लियमान मसलक इलाकाई भी या कामी खबर को स्तासुवी या स्तासुद चापेरियाल रसूबा स्तासुगत द वागदार नतर बादारा नो तरला सकोली शे तासु मौजूआती इल्मी और सेंसी मालूमात پا اخباری نڑے کی دا خپل کوربا احمد زار سرا صرف اور صرف پا امن ریڈیو نیٹورک امن ریڈیو نیٹورک جوان رنگ او امن

تر خان زو تو سے فینیا تو اس پروگرام تا زو ډیر انتظار کبو سلام می تو سے تدای سید ډیر حضرت ونه نا او بجیم وچ نایس ډیر نایس ای تر خان زو پروگرام هم سې سرا ورډ ونن می میسج وکړل پورا شامل کا بدا دے بالکل میسج می دے شامل کر ډیر ډیر ونه نا خو نوم دینه دی کلای بیا هو ډیر زیاته ونه نا اچھا سیما بھی یہ دیکھ رکھنا یو جہان مننا میسج میں شامل کر ڈیرا ڈیرا مننا رکیب خرچہ کرو بلائی دے سلامونا طارق بھائی ویلکم ٹو دا شو رکیب خرچہ کیوں اور دیکھ رکھ چک چک گرے نا یہاں جی ڈیرا مننا رکیب خرچہ अच्छा जी बोला दा छे लोकमान लला जी के हम देखे ना लोकमान लला हा प्रोग्राम और भी नवागे हा डेरा डेरा मनना के भी होका उदशवाई न वो सही दा लोकमान लला उदशवाई होना भी के ना नो खाची लोकमान लला हा डेरा जी तो मनना के भी माशाल्लाह खोश सड़ाई दे नो यो जहान मनना के भी अच्छा जी मैसेजेस रखी पचक करी दी डिज या तो रखी पचक डेरा डेरा मनना वीआई कहना तारिक भाई वेलकम टू द शो उम्मीद करता हूँ कि आप खैरियत से होंगे और खुश होंगे सलाम टू ऑल टीम वालेकुम अस्सलाम डियर अजीज तो मन है ना रकीब पचक यू डेडिकेटेड फॉर यू तारिक भाई सले वने वक्तों ना तेर शोल पनी मशपा बा द जनान कली तत्ला माशाल्लाह डेरा मनना रकीब पचक यो जहान मनना तो रश्मि बने माँ गर्दशा نو آسے نا گورا چھے پیریون دینا پیریون دینا اخری چھا دیرہ منانا رکی پھٹیک